0: Bismillahirrahmanirrahim. Assalamu alaikum. Dunia ke kali programa MH Befruna Marhaba Darnavang. Dunia ke kali mi programa ekiti Befruna mi baddal kolli arguna mit nazlina. Kali ke miyadu ke program gatti Befruna hame armen. Itur maudumat ginisteni. Fikuriyatu ke nizamakun technology ke barverikam ke nizamaka dunia badalung. Mi maudua gulegutun tafsidi ko te gatti Befruna hame. Itur maudumat isa kur mataka aluganda eki ke program ga mi bayar vedanone PSM analyst Muhammad Jawad Yusuf. Jawad program awara bodda marhaba aenge to me to gami program ge me maudwa ke hama awara tafat maudu en hen non to de awara me ehen kahala gut ka me maudu ge nese me strategically me nazariya to ta ka gule maudu e den hama gamas me maudu a deumo ge kurin me duniye ge miharo e me fikuriya to ge nizama ki kondu aswaregga kihinen ufenvi me ufanvi kon mafume ge me nizame kan me jawad saf ko de fana to
1: بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته هذه فكرية نظام كون من ايديولوجيكال نظام كي واقع كي فكري واقع وترق فكر دنقول نظام كي مكيني يسو ميحال ميوتي دن من نظام ميوفم بي دون بنام رامي فهو نوارسك سالس فهيق جرمن هيتلر نظام باليو ماغولي جين نبالي كلي دن هنگرام كوجين Then they don't program a king would know and first million me Maru in the Hangurame, Muridunia, Eco Harab in the Hangurame. America Fiava Mama next Salamatung in Megomevis. Then America was by Gilin to live on Japan Gahamalatakum. A Pal Harbor, Japan on the Hamalataka Guling, America, they don't program at the Wani. Then they don't program Animuma Eco ideological Mibunifikuri Nizam. Ufedi jitu ni, ini zaman batamani defariya ka, debaya ka, ebbaya ke komunis nizam lead kuri ke Soviet Union, nawastek no deh wana roli gende Soviet Union, ek komunis tu fikur gini zam, dengan tu capitalist market ekonomi gini zam, ini zam lead kuri Amerika, ini mah, dalam program efah ufam bi nizam gak mianani, debaya ke fikuri debaya. ये तो एक फिकुरी के दिवे के माने की टेक्नोलॉजी ने तुम्हें नो ऐना वो निजाम का असास की फिकुरी आते वहाँ के की आइडियोलॉजिकल निजाम के ये देंगे दे निजाम को संग हम टेक्नोलॉजी या साइंस आ कुरी और माहौरी आच्छे सोई सोचने के दायरा में समय में हूँ फजाए विस्तिया न्यूक्लियर बम सुफेद अमेरिका If you could get in law, the Mihu, some of the Bird Kurir and Takaho, the Miharumioti, the Mimioti, America, if you could organize a capitalist of Yukuru. The Soviet Union, Nonia Kurige, Rusi Villa to if you could rule again, a communist of Yukuru, the Mihar, if you could Gangurani, Murin Tafatu, a him model like a China Migangurni Fikur. And it was China Migangurni, Kuri, the Soviet Union gay. See that Evatarga communism in no. Soviet Union gets those Sarga communism, you have see that Sarukarge. Muli eksod sarukaru gemacca binaku. Aku sarukaru ke ecchi sarukaru eksod hinggani. Ada fadi ke Amerika ke fadi ke mana private sector yang sarukaru hinggani. Mewuni muli gawam hinggani. Sarukaru ke hamai kani. Kan tetap hamai jasa jauh na idari nizami. Eksod harakah teruani private sector. Ekam komunis nizamu ke mih harakah teruani sarukaru public sector. Eta fadik. Then China mih ufang kuri nizamu ke adi komunisam ke hen nizami. ऐ सरकारों का हिस्सा या प्राइवेट सेक्टर का हिस्सा एक कुल लागे देखा मस्सुन कुल लागे में उन्हें निजाम है चाइना के होती इन गागन का चाइना का निजाम गागन का दुनिया के कम्युनिज्म है नुकीस दुनिया की न गांव तो